Thank you.

0: हुँदा मुटु रोगको जोखिम बढाउनेछ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेर्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
2: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ।

Thank you.

सुरुमा पर्याप्त बाधा पनि नपर्दा रोपाई प्रभावित भएको प्रसङ्ग समयमै मनसुन नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्र रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा अधिक कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ। तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढी धान खेती योग्य जमिन रहेको मधेसमा भने भर्खर रोपाई सुरु भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टर

सभा के निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा श्रम महामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। राष्ट्रपतिको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना अधिवेशनबाट निर्वाचित भएका छन्। 12

नरुचाउने वाम आन्दोलन नरुचाउने कतिपय शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नु भएको थियो। परम्परागत रूपमा सिमेर पार व्यापार गर्दै आएका दार्जिलिङको व्यवस्थापनका क्षेत्रका व्यापारी चिनको स्थित ताकलाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताकलाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्जिलिङबाट व्यापारी टोली ताकलाकोट पुगेको स्थानीय प्रशासनले जनाएको।

0: प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टी बायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
1: सरकारले चाहिँ एन्टी बायोटिक बुझाएको होस् डाक्टरको बुझाएको होस् हाम्रो ट्रिटमेन्ट गाइडलाइन हामीले

चारवटा परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। पछि प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 औं बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,000 रुपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसुनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्स वित्तीय संकट पर्यो। समृद्धि फाइनान्ससँग गरिएपछि राष्ट्र बैङ्कको रेड जोन बाटोमुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाहीको कुरा गरेको हो। राष्ट्र ब्याङ्कको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। विदेशका खबर भेनेजुएलामा बुधबार गएको 2 शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढी घाइते भएका छन्। उत्तराखण्डले अझै पनि घटिएका खबरहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। उहाँका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भिड भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। त्यसको उत्तरी क्षेत्रमा रहेका दर्जनौ भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा भव्य आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौता

0: शनिवार बिहान साढे छ बजे र पुनः प्रसारण राति आठ बजे सिआइएन मार्फत एकैभर
1: तपाईँले आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएनको फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि
2: सोमबारको अभियान
1: कार्यक्रम साझा आवाज।

0: CIM. साझा खबरमा अब कुखुरामा एन्टिबायोटिकको प्रयोगको जोखिम कुनै रोग नलागोस् भन्नका लागि विशेषत ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदाएको छ। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्याय शब्द साथै सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: गरिसकेपछि अब उहाँले के ध्यान प्रणाम गर्नु भने चाहिँ आफ्नो कुखुरा एन्टिबायोटिक भएको छ छैन, डाक्टरले एन्टिबायोटिक कति चरणमा भएको छ, त्यो एन्टिबायोटिक लेखेकै हुन्छ, यहाँ कोर्मा पनि चलाउनु पछि हिजो सालमा पनि चलाउनु भएको छ भने कुखुरीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि नै सम्पर्क राख्ने भयो तपाईँले पारदर्शी सम्पर्क नराख्छ एन्टिबायोटिक तपाईँले नचलाउनुहोस्, चलाइहाल्नुभयो एन्टिबायोटिक भनेको पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग सम्पर्क गर्दै गरौँ।
2: इन्ट्रेक्सन गर्ने

0: Pues
1: Thank you.

कहाँ जाऊ कहाँ

समस्या तो है।

0: statistics that back up. But the athletic test was also satisfied on behalf of the corporation on Saturday, so he has come out of drama.
1: Seva bistar de l'aigua, però
0: सेवा सञ्चालन गरिएर अन्य स्वास्थ्य सेवाहरू क्रमशः विस्तार गरिने जनाइएको छ। 2078 साल मार्चमा 11.44 लाख रुपियाँको लागतमा निर्माण भएको अस्पताल भवन हिमाचल माथा अन्तरा क्षेत्रीय निर्माण सम्पन्न गरेको हो। गाउँपालिकाको प्रवक्ता टिकानाथ यादवका अनुसार 7,50,363 र 46,536 जनसङ्ख्या रहेको चारखी गाउँपालिकाका बासिन्दाले हालसम्म समाजको प्रचारका लागि पनि नेपालको सहायताले स्थान पुग्नुपर्ने अवस्था थियो। स्थानीय प्रधान बहादुर टिकाला दिनेश मौर्याले अस्पताल सञ्चालन सहित आउने गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गर्दै दक्ष जनशक्ति र प्रभावकारी सेवा व्यवस्थापनमा विशेष ध्यान दिन गाउँपालिकासँग आग्रह गर्नु भएको छ। बाँसकुडी नगरपालिका कोर्टिया पार्टी वर्ष 2083/84 सेवा र कार्यका लागि संचित नियोजन गर्न र खर्च गर्ने अधिकार दिन पाँचनीय भएकोले नेपालको संविधानको धारा 229 उपधारा अनुसार बाँसकुडी नगरपालिकाको नगरसभाले एन बनाएको हो। नियोजन एन 2083 नगरसभामा विधायक समितिका संयोजक परिणाम चौधरीले प्रस्तुत गर्नुभएको हुन्छ।
1: Yeah. Thank you.

0: समयको हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुबा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पटियाबाट चलित प्रणाली सजिलो।

0: लाउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी पार रोपौ। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिला, सामा मन्सुरी र बकुनी प्रयोग गरौ। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत सम्याउ, आली बढियो बनाऊ, धेरै पानी नचलाऊ।
0: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
1: पानी खटाई यति राम्रो,

સ્વાસ્થ્ય કાર્યક્રમ 88 અને 87 સંદેશ.

0: Mas não, não era nada.
1: विवाह कानुनी अपराध हो।

Thank you.

0: अनि साथको
1: कुरा के भन्दा

Thank you.

एक पटक सेवा करने भोगावश्य दिन वाला स्थान है।

0: असा नियमित रूपमा हेतुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ।
2: रेडियो 2020 सन्देश।

0: खोजेर पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितमा जारी सन्देश।
1: के हो सर, तपाईँलाई

0: बाटो पानी र सडकको वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले हालेको खानेकुरा खाएका हामीलाई गम्भीर खाद्य रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: सन्देश।

Thank you.

खेतीबारी मौसम सफल भएको छ।

大人们，请放松。

किसान शक्ति बचे सिद्धार्थ वंचित करेगा।

Thank you.

0: पदार्थ को प्रभाव
1: तीसरा अवस्था भविष्य निर्माण करने समय हो।
0: लागू पदार्थ को एक पटक को प्रयोग के पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्य

Thank you.

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ रहन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ,

Thank you.

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचोडी
1: साथै
0: कोष 11 को चौधरी।

0: Sicht einen legalen Rat, welchen Nationalprogramm hat, ein Gaspielbahnprogramm, Sitzherz, Swasti, eine Bahnhofstraße, Freibild und Verwaltung, wie sie immer, Thomas und Mosella, die Gasanwärter, das will, auch noch einmal von bei Ohren, die Kultur, die Kultur, die Kultur, Afan se piyasa pan rekord kraysekli. Çerpilat hamarın stüdyo kur telefon nombar şuna sabahsi. Çağır sartı şuna sarma. Ve mobil nombar on çana bek pancası. Un sartı şuna sunya tinma. Un kayık hafın şuna sarma zi piyasa te kraysekli bati. Abla çal proşma zi piyasa na rekord kayıka. Sınan dek ne kraysi se pahapleka. Harik sunu israt pisesma. Proşaran kari bati. Pudanta ki hamantri liyon. Po çirin. बुद्धा जन्मस्थल लुम्बिनी स्थित माया देवी मंदिर अवलोकन कर मतलब आज बिहान वहाँ माया देवी मंदिर अशोक स्तंभ हो पुष्प पुष्करणी पोखरी अवलोकन करना लुम्बिनी विकास पुष्प वरिष्ठ सूचना अधिकारी डॉक्टर हरीश घोषराय मंत्री होना लुम्बिनी विकास परियोजना हो लुम्बिनी का ऐतिहासिक तथा प्रातात्विक महत्व बारे जानकारी कर मंत्री छिंग संग भूटान पर डेपुटी महासंघ राजा तुर्जी रुपेन रिंपा छेम समेत अलवाटा मंत्री का टोली भूटान सरकार लुम्बिनी निर्माण बिहार शिलान्यास कराई दखेटा लुम्बिनी महायानी क्षेत्र में वियतनाम बिहार पर दक्षिण और भूटान बिहार बनाई रखो एक वर्ष खराब थोड़ा भूटान सरकार बिहार बनाए को से समझौता देखा सरकार आप राष्ट्रीय समाचार का पारे
1: उसका भारतका मुख्य अधिकारी विमल पौडेल बाजकसँगै अनियन्त्रित स्थित सामाजिक सञ्जाल न्यायपालिकाका प्रमुख चुनौतीका रूपमा एकपल्ट पठाइएकोबाट उहाँ सञ्जाल माध्यम सङ्कलन गर्ने हुनुपर्छ न्यायपालिकाको सम्बन्ध सहज र व्यवस्थित नियमन बाहेक रहेको सामाजिक सञ्जाल समस्या निम्ति उल्लेख गर्नुभयो मुख्य अधिकारी पौडेल सामाजिक सञ्जालका चुनौती हुन केवल स्थानमा न्यायपालिकाको समस्याको रूपमा त्यसलाई हेरखर यिनीहरू विविध शासन न्याय स्वतन्त्रता र प्रेस स्वतन्त्रता सञ्चार चुनौतीको रूपमा बुझपूर्णमा चुनौतीकोबाट प्राथमिक समय प्रविधिका विकासका छन् डिस इन्फर्मेसन प्रमुख सूचना डिस इन्फर्मेसन र मल इन्फर्मेसनका

Thank you.

నమస్కారం.

Thank you.

নিজের জীবন খতম হই, সত্রিত খানা খাই, ব্যায়াম শব্দ করি।

Sunday.

力

जारी तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त

परिदर्शन तथा अधिकार सम्पन्न बागमती तो सभ्यता एकीकृत विकास समिति का सूचना अधिकारी प्रभात बानेले श्री हरिणलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।

छ। समितिका अनुसार तुलसी सहकारी र 198 जनाले बचत फिर्ता गरेका छन्। सरकारले संसदग्रस्त सहकारीको ऋण असुली प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता

सभाले आयोगका सचिव मुरारीलाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौती स्मृतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका विश्व आयोजनी तोडफोड रूपमा सहकारी तथा सार्वजनिक

स्थल भएको दर्ता गरे पनि राम्रोसँग पानी परिसकेको छैन। जल तथा मौसम पूर्वानुमान महासंघका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको अझै प्रभाव रहेको छ। घण्टीपुरा लुम्बिनी प्रदेशका बाँकी भेग तथा कुमारी र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। मौसम संजीव अधिकारीले सीआईएलाई जानकारी दिँदै भन्नुभयो।

आर्गसका हिमाली तथाहरू क्षेत्रमा साधारणतया बाटो लागेको छ भने तराई क्षेत्रमा आंशिक बाटो लागेको छ। युक्रेनले रुस भेट गरिरहेका निरन्तरको टोल आक्रमण र अमेरिकाले उनको शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा

प्रबन्ध गरेको छ। अब खेल विश्वकप 2026 अन्तर्गत भोलि बिहान सङ्घका अन्तिम खेलाहरू हुँदैछन्। नौसम्मका खेलाउन सकिँदा त्यस्तोले नकल चार अर्थात् उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी तीनसम्मका खेल भोलि बिहान हुन लागेका हुन्।

0: अर्बन छत्तीसगढ़को बाह्रको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौँ। यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगाएका कुराहरूलाई प्राथमिकतामा अगाडि बढाउन सक्छ।
1: दाङमा गाउँपालिकाले 42 करोड 70 लाख 64 हजार 212 रुपियाँको

Thank you.

Oh,

Sultan Mahmut'un şartına, bir adamı

Jadi, kalau saya sudah pasang

0: भाइसहरूको सेटमा मानव एकदम सारी क्षति गर्दा आम संसार प्रक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश
1: सर्वदा विषयमा मानवीय एवं शारीरिक क्षतिविरुद्ध सचेतना जगाउने उद्देश्य

ভাই সে আছে তুমি সিদ্ধ হতে পারি

सरकार रेस्क्यू करने एकदम शुभ खबर है। मेरा हिसाब रेस्क्यू करी

0: द्वारा सभी कर्मचारी संदेश
1: जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
0: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान त्यति अप्नाऊ।
1: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपो।
2: कम पानीमा राम्रो हुने धानका प्रयासहरू जस्तै सुक्खा धान, हर्दीघान, समुटी र बहुगुणी प्रयोग गरौं।
1: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
0: खेत समयाउ, पानी प्रयोग गरौं, धेरै पानी नजगाऊ।
2: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
1: पानी लगाई खेती गरौ, परिवार बनाऊ।
2: अब सिंचाई आयोजना मैत्री प्रक्रियाद्वारा जनै प्रसादी सब दिन।

Thank you.

जसले यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे भने

0: सारी व्यक्तिहरूले जोखिम हुन्छ है त्यो होला
1: हुने रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई भिन्नता लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: सुन्नुहोस्
1: त रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ त्यसका धेरै विधिहरू छन् त्यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: परम्परागत पिसादी नै प्रयोग गर्छु।

Thank you.